kiti maya jung no la moko mo pata kwe ne ba mo du ko puri jung ba kiti maya jung no na kayo sawo thuri la siwo tamata ko suri ne bakar samiya de kiti maya jung no ko ya de na de ye kabo kabo ta sabo sa baksa दादा नौकला तापरा खाना वना ना करी बुले बाबू बुझिया कोई थंपनो मनो खासी पेंगनो यामा बोलचू कोई थंपनो मनो